0: अंडर 17 वर्ल्ड कप कतर 2026 का मैच शेड्यूल जारी कर दिया गया है। ये टूर्नामेंट 19 नवंबर से 13 दिसंबर तक दोहा में खेला जाएगा और इसमें 48 कौमी टीमें हिस्सा लेंगी। 22 नवंबर को ग्रुप ए में मेजबान कतर का सामना इजिप्ट से होगा। गल्फ क्लब चैंपियंस लीग फुटबॉल 2026-2027 का तीसरा एडिशन 13 अक्टूबर से 30 अप्रैल 2027 तक शेड्यूल है। यूएफा नेशंस कप फुटबॉल के ग्रुप ए मैच में फ्रांस ने बेल्जियम को 1 के मुकाबले में 4 गोल से शिकस्त दी और आज इंग्लैंड का सामना चेचिया से होगा। और 5 मैचों की ओडीआई क्रिकेट सीरीज के पहले मैच में आज इंडिया का सामना वेस्ट इंडीज से होगा। स्पोर्ट्स हेडलाइंस में आज इतना ही। आप सुन रहे हैं FM 107। अब आप न्यूज हेडलाइंस समाप्त फरमाइए।
1: FM 107 पर न्यूज हेडलाइंस विद फुरकान शाहिद।
2: وزیر صحت عامہ نے صحت سے متعلق تحقیق میں اخلاقی و قانونی معیارات کی پابندی، تحقیقی معیار کی بہتری اور عالمی معیارات سے ہم آہنگ تحقیقی ماحول کے فروغ پر زور دیا۔ ریاست قطر نے سعودی عرب میں منعقدہ دوسرے عالمی کارپوریٹ سماجی ذمہ داری فورم میں شرکت کرتے ہوئے سماجی ذمہ داری کے فروغ، مختلف شعبوں کے درمیان شراکت داری اور پائیدار ترقی کے لیے تجربات کے تبادلے کے عزم کا اظہار کیا۔ قطر نے قاہرہ میں 14th عرب ثقافتی ترقیاتی رپورٹ کے اجرا کی تقریب میں شرکت کی، جس میں عرب لیگ کے سیکرٹری جنرل نے آبی و غذائی سلامتی کو عرب قومی سلامتی کا لازمی حصہ قرار دیتے ہوئے پانی اور خوراک کو جنگ یا سیاسی دباؤ کے لیے استعمال نہ کرنے پر زور دیا۔ وزارت سماجی ترقی و خاندان کے زیر اہتمام تیسرے قومی فورم میں سماجی کارکنوں کی پیشہ ورانہ صلاحیتوں کے فروغ، سماجی ذمہ داریوں اور افراد و خاندانوں پر مثبت اثرات کے لیے تجربات کے تبادلے اور متعلقہ اداروں کے درمیان تعاون کو مضبوط بنانے پر زور دیا گیا۔ اسی کے ساتھ ساتھ اردو ریڈیو قطر ایف ایم 107 سے آج کا نشریہ اپنے اختتام کو پہنچتا ہے۔ اسٹوڈیو سے تکنیکی معاون نور، سوشل میڈیا سے انس، نیوز روم سے محمد امین، سرور مرزا اور مجھے فرقان شاہد کو دی اجازت۔ فی امان اللہ۔
1: ہمارا اگلا بلٹن شام 7 بجے پیش کیا جائے گا۔ سنتے رہیے FM 107، دل سے دیسی۔

0: मुश्किल वक्त में कैसे सब्र और उम्मीद रखी जाती है। बचपन से हमने कुरान पढ़ा, तिलावत की, लफ्ज दोहराए, लेकिन अक्सर उसे समझने के लिए रुककर सोचा नहीं, जबकि कुरान अल्लाह की तरफ से हर मोमिन के लिए खास तोहफा है जो सिर्फ पढ़ा नहीं समझा भी जाना चाहिए। इसलिए FM 107 लाया है एक ऐसा शो जहां बच्चे कुरान को बेहतर तरीके से समझ सकें। तो सुनिए कुरान फॉर किड्स आरजे तलहा के साथ।
1: अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातुहु। प्रोग्राम कुरान फॉर किड्स के सामीन, बच्चे, तमाम मम्मी, अब्बू, नाना, नानी और पर जब जो जो गार्जियंस हैं सबको हमारे इस प्रोग्राम में खुश आमदीद है। कुरान फॉर किड्स लेकर आपका दोस्त तलहा हाजिर खिदमत है। वैसे अब तो रमज़ान का वक्त करीब आ गया है और कुरान के हवाले से जब हमारा प्रोग्राम है तो अब ये बात ज़रूर बनती है कि हम इस कुरान को रिलेट करें रमज़ान के साथ और देखें कि दरअसल किड्स जो हमारे बच्चे हैं उनके लिए क्या पैगामात हैं इन ताल्लुकात के नतीजे में, इन ताल्लुकात के असरात के तौर पर। तो बच्चों, क्या आपको याद है पिछला रमज़ान, सहरी की नींद भरी आँखें, इफ्तार की खुशबू, दुआओं के हाथ और कुरान की आवाज़, क्या आपने कभी सोचा कि रमज़ान इतना ख़ास क्यों है? बच्चों, रमज़ान तो वो महीना है जिसमें अल्लाह ने हमें अपना सबसे बड़ा तोहफा दिया और वो तोहफा है कुरान। कुरान वो रोशनी है जो अंधेरे दिलों को रोशन कर देती है, वो रास्ता है जो हमें सही और गलत का फ़र्क सिखाता है, वो आवाज़ है जो हमें बताती है कि हम कैसे अच्छे इंसान बन सकते हैं। इसीलिए अल्लाह ने खास तौर पर रमज़ान को चुना कि इसी महीने में कुरान नाजिल हो और ये अल्लाह की बहुत बड़ी मेहरबानी है कि हमें रमज़ान मिलता है ताकि हम ज़्यादा कुरान पढ़ें, ज़्यादा समझें, ज़्यादा सोचें और ज़्यादा अच्छे बनने की कोशिश करें। बच्चों, इस्लाम का दीन कोई मुश्किल दीन नहीं है, यह आसान दीन है, ये दिल को सुकून देने वाला दीन है, ये ज़िंदगी को खूबसूरत बनाने वाला दीन है। रमज़ान हमें सिखाता है कि हम थोड़ा रुकें, थोड़ा सोचें और अल्लाह की बातें सुनें। और जो बच्चा रमज़ान में कुरान से दोस्ती कर ले वो सारी ज़िंदगी रोशनी के साथ चलता है। तो बच्चों, आज की आयत हमें ये बताने आई है कि रमज़ान कुरान का महीना है और कुरान ज़िंदगी का रास्ता है। तो चलो रुख करते हैं उस प्यारी आयत की तरफ, सूरह बकरा की आयत है। शहर रमज़ान अल्लज़ी उन्ज़िल फ़ीहिल कुरान, रमज़ान का वो महीना जिसमें कुरान नाजिल किया गया। यानी रमज़ान रोज़ों का महीना तो है ज़रूर, लेकिन ये दरअसल कुरान का महीना है, वो महीना जिसमें अल्लाह ने इंसानों को रास्ता दिखाने के लिए अपनी सबसे खूबसूरत किताब भेजी। बच्चों, कुरान क्या है? कुरान है हिदायत, रास्ता दिखाने वाली रोशनी, बय्यिनातिन मिनल हुदा वल फुरकान, यानी सही और गलत में फ़र्क बताने वाली आवाज़। जैसे अंधेरे कमरे में लाइट जल जाए तो सब कुछ नज़र आ जाए, वैसे ही कुरान हमारी ज़िंदगी में लाइट चला देता है। अल्लाह फरमाते हैं जो रमज़ान का महीना पाए वो रोज़ा रखे, और अगर कोई बीमार हो या सफ़र में हो तो अल्लाह आसानी देते हैं। तो इससे बच्चों समझ में आती है कि क्या खूबसूरती है इस कुरान में। अल्लाह हमें मुश्किल में नहीं डालना चाहते, अल्लाह हमें थकाना नहीं चाहते। अल्लाह खुद कहते हैं अल्लाह तुम्हारे लिए आसानी चाहते हैं, मुश्किल नहीं। युरीदुल्लाहु बिकुमुल युस्र वला युरीदु बिकुमुल उस्र, इस पर मुस्तकिल हमारा एक हलका पहले भी गुजर चुका है कि अल्लाह हमारे लिए आसानी चाहते हैं, मुश्किल नहीं। यानी दीन कोई बोझ नहीं, दीन तो सहारा है, दीन तो रहमत है, दीन तो मोहब्बत है। और फिर आगे जाकर शुक्र की बात आती है कि अल्लाह का शुक्र अदा करें, वलअल्लकुम तशकुरून, इस तरह कहें कि अल्लाह शुक्रिया कि आपने हमें कुरान बख्शा है, हमें रमज़ान नसीब किया है। और बिज़्निल्लाह ताला हम कोशिश करेंगे इस रमज़ान को सही से गुजारने की, सही से इबादत करने की इन दिनों में। अब आते हैं बच्चों, रमज़ान नाम क्यों है? सही, रमज़ान जो नाम है ना, तो इसका क्या मतलब है, ये नाम क्यों रखा गया इस महीने का? अच्छा, रमज़ान अरबी लफ्ज़ रमज से आया है जिसका मतलब है शदीद गर्मी। पुराने ज़माने में जब ये महीना आया था तो बहुत ज़्यादा गर्मी थी, इसलिए उसका नाम पड़ गया रमज़ान। उलमा ये भी कहते हैं कि रमज़ान का एक और मतलब है गुनाहों को जला देना। यानी रमज़ान ऐसा महीना है जो दिल की गंदगी साफ करता है, गलतियों को जलाता है और दिल को नया बना देता है। जैसे कपड़े धोकर साफ हो जाएं, वैसे ही रमज़ान में दिल जो है ना धुल जाता है। तो बच्चों के लिए हमारा पैगाम यही है इस प्रोग्राम से कि रमज़ान हमें क्या सिखाने के लिए आया है कि भाई कुरान से दोस्ती करो, अल्लाह की बातें सुनो, दिल को साफ करो और शुक्रगुजार बनो। رمضان ہمیں یہ بتاتا ہے کہ اللہ سخت نہیں, اللہ بہت مہربان ہے, اللہ ہمیں بہتر انسان بنانا چاہتے ہیں. اسی لیے رمضان آیا اور اسی لیے قرآن آیا تاکہ ہم سب روشنی میں چل سکیں, اندھیرے میں ہلاکت کا شکار نہ بنے. اور ایک چھوٹی سی بریک کے بعد ملاقات ہوتی ہے. سامعین کرام, جڑے رہیں ہمارے ساتھ.
0: قرآن صرف ایک کتاب نہیں, یہ اللہ کا کلام ہے. یہ ہمیں بتاتا ہے کیا صحیح ہے, کون سا راستہ بہتر ہے, اور مشکل وقت میں کیسے صبر اور امید رکھی جاتی ہے. بچپن سے ہم نے قرآن پڑھا, تلاوت کی, لفظ دہرائے, لیکن اکثر اسے سمجھنے کے لیے رک کر سوچا نہیں, جبکہ قرآن اللہ کی طرف سے ہر مومن کے لیے خاص تحفہ ہے جو صرف پڑھا نہیں سمجھا بھی جانا چاہیے.
1: ویلکم بیک ایک مرتبہ پھر آپ سب کو خوش آمدید پروگرام قرآن فار کڈس میں. تو پیارے بچوں, اب ہم جو ہے نا ایک ساتھ تلاوت کریں گے یہ آیت. تصور کرو کہ اللہ, ہم سب اللہ کے سامنے بیٹھے ہیں. آہستہ آہستہ خاموشی کے ساتھ پڑھو. ہاں, اللہ کا پیارا پیغام آپ پڑھ رہے ہیں یا سن رہے ہیں. شہر رمضان الذی انزل فیہ القرآن, ایک بار پھر دل سے. شہر رمضان الذی انزل فیہ القرآن. ماشاءاللہ ماشاءاللہ, اللہ کی طرف سے یہ ہمارے لیے پیغام ہے. یہ وہ مہینہ ہے جس میں اللہ نے ہمیں سب سے قیمتی تحفہ دیا, اور وہ تحفہ ہے قرآن. قرآن کیا ہے؟ قرآن روشنی ہے, قرآن راستہ ہے, قرآن مداوی ہے دل کا, قرآن دل کو ٹھیک کرتا ہے, زندگی کو خوبصورت بناتا ہے. رمضان میں قرآن اترا تاکہ ہمیں صحیح اور غلط کا فرق سمجھ میں آئے, یعنی کیا اچھا ہے, کیا برا ہے, کس راستے پر چلنا ہے اور کس سے بچنا ہے. تو پہلے رمضان سے پہلے وہ شوق, پھر رمضان میں عمل, پھر رمضان گزرنے کے بعد یا پھر ہر روزے کے اختتام پر, ہر عبادت کے اکمال پر جب وہ ختم کرتے ہیں, ہم عبادت مکمل کرتے ہیں, تو ہمیں چاہیے کہ ہم اللہ کا شکر ادا کریں. تو ذکر کے بعد آتا ہے شکر کا مرحلہ. گویا کہ ہم اس طرح کہیں کہ ذکر اور شکر دونوں ایک ساتھ ہی چلنے چاہیے. اللہ کا شکر ادا کرنا ایک بہت بڑی نعمت ہے اور ایک بہت خوبصورت عبادت بھی. شکر کا مطلب کیا ہے؟ شکر کا مطلب ہے دل سے مان لینا کہ جو کچھ میرے پاس ہے وہ سب اللہ کی طرف سے ہے. میری سانسیں, میری آنکھیں, میرا گھر, میرا کھانا, سب سے بڑی نعمت قرآن. اللہ نے ہمیں اس آیت کے ذریعے ایک خاص راستہ دکھایا ہے, وہ راستہ ہے رمضان کا راستہ. رمضان خاص کیوں ہے؟ کیونکہ یہی وہ مہینہ ہے جس میں قرآن نازل ہوا. بچوں, جب کوئی بچہ رمضان میں قرآن پڑھتا ہے اور اس پر عمل کرتا ہے, روزہ رکھتا ہے اور اللہ کی بڑائی بیان کرتا ہے, تو آپ کو کیا لگتا ہے وہ دراصل کیا کر رہا ہے؟ وہ اللہ کا شکر ادا کر رہا ہوتا ہے, اور اللہ کو شکر بہت پسند ہے. اتنا پسند کہ اللہ فرماتا ہے اگر تم شکر کرو گے تو میں تمہیں اور دوں گا, لئن شکرتم لازیدنکم. تو رمضان جو ہے نا صرف بھوکیا رہنے کا نام نہیں, بلکہ دل کو جگانے کا مہینہ, اللہ کو پہچاننے کا مہینہ, شکر کرنے کا مہینہ, شکر کو سیکھنے کا مہینہ. تو دل سے کہو یا اللہ شکریہ قرآن دینے کا, شکریہ رمضان دینے کا, شکریہ ہمیں اپنا بندہ بنانے کا, مومنین یا مسلمین میں شامل کرنے کا. رمضان ہمیں یہ سکھاتا ہے, اللہ نے ہمیں قرآن دیا ہے تاکہ ہم اچھے انسان بنے, سچے انسان بنے, اور ایک پریکٹیکل یعنی پریکٹس کرنے والا ایک مومن بنے. اور سر یہی قرآن رمضان کا سب سے خوبصورت تحفہ ہے. اسی قرآن کو ہمیں مضبوطی سے تھامنا ہے. اللہ سبحانہ وتعالی ہمیں اس کی توفیق دے. ملتے ہیں ایک چھوٹے سے بریک کے بعد بإذن اللہ تعالی.
0: قرآن صرف ایک کتاب نہیں, یہ اللہ کا کلام ہے. یہ ہمیں بتاتا ہے کیا صحیح ہے, کون سا راستہ بہتر ہے, اور مشکل وقت میں کیسے صبر اور امید رکھی جاتی ہے. بچپن سے ہم نے قرآن پڑھا, تلاوت کی, لفظ دہرائے, لیکن اکثر اسے سمجھنے کے لیے رک کر سوچا نہیں, جبکہ قرآن اللہ کی طرف سے ہر مومن کے لیے خاص تحفہ ہے جو صرف پڑھا نہیں سمجھا بھی جانا چاہیے.
1: ویلکم سامعین, ہمارے اس ڈائلاگ سیگمنٹ میں آپ کا سواگت ہے. تو اس ڈائلاگ سیگمنٹ حسب معمول ہم پہلے ایک امی اور بیٹے کے درمیان جو ایک مکالمہ ہے اس کو آپ کے ساتھ شیئر کرتے ہیں. اب ایک بچہ کہہ رہا ہے, امی ہم رمضان میں روز روز قرآن کیوں پڑھتے ہیں؟ امی کہتی ہے, بیٹا کیونکہ قرآن اس مہینے میں اللہ نے دنیا کو دیا تھا. بچہ کہتا ہے, تو پھر رمضان قرآن کا برتھ ڈے ہے؟ امی کہتی ہے, ہاں بیٹا بالکل نہیں, عام برتھ ڈے تو نہیں, ہدایت کا دن ہے. یہ وہ دن ہے جب اللہ نے انسانوں کو زندگی کا نقشہ دیا.